0: غادي ميهر مي بني دي غادي سالس مني تينغا فورتم بافري يا ريما غولا ليف مني. السلام عليكم ريم.
1: وعليكم السلام
0: شاو كوبا كيني حال هو حال
1: شاو كيني
0: رانغلي هات دوه كولا فيدو بات دو ميبي كيني
1: ميما والا مسج كورا بس اولونينجي
0: ما بيزي ويدو كون كامي كتي اولني مي غادي غا
1: ميدي ككم اولني
0: ككو غولا مو نانوتي كولدي دو ओके ओके मेहर मी एदिला फे इन लव दो मी लिरिकल वीडियो है बोने मासु शाहो नागाफेस में बने मी गुलाली रेडियो इनने लिरिकल वीडियो की ना गेनस तेनी
1: या
0: कबारी मोसुं की ना बनी थी कोला
1: वारो विस्तार गुला
0: कामु दे तो विस्तार भी मा
1: आ
0: कामु दे
1: हम
0: बनी ओके कबारी हम कौन मी लावा रोब्बा लाफा दो हाँ से कोल लानी
1: शाहू वाशा आ टीमा इसको हाँ से एफएम टीमा इसको
0: एफएम टीमा तो
1: हाँ को शाहू साबू सिंदा
0: हाँ ये करने में चे
1: हम्म
0: ऐ में महंगा लवाड़ वाहल माहर में तो
1: आ
0: वकील लान में
1: आ बाय